اور تخلیق ادب کے دوران توازن کا دامن نہیں چھوڑا۔ اسی لیے دنیا بھر میں رفعت سروش کو براڈکاسٹنگ اور ادبی دنیا میں عزت کی نگاہ سے دیکھا جاتا ہے۔ وشو بندھو گپتا، منوہر سنگھ بترا، لیلا دھر منڈلوئی، لکشمی شنکر باجپئی، پروفیسر اختر الواسے، پروفیسر قمر رئیس، علی جواد زیدی، پنڈت آنند نارائن ملا، جوگندر پال، ڈاکٹر خلیق انجم، پروفیسر شارب ردولوی جیسے تخلیق کاروں اور دگج براڈ کاسٹروں نے رفعت سروش کی ادبی کاوشوں اور براڈ کاسٹنگ کے ہنر کو بارہا سراہا ہے۔ انہیں ادبی کاوشوں کی بدولت رفعت سروش روس، برطانیہ، ایران اور پاکستان وغیرہ ملکوں میں بڑے احترام کے ساتھ بلائے اور سراہے گئے۔ ان کی زندگی کو سلیقے سے سجانے اور سوارنے کا کریڈٹ صرف اور صرف ان کی بیگم محترمہ شاہ زمانی بیگم عرف سبیحہ کو جاتا ہے۔ پھولوں کی سیج بنی دنیا، گونجا شہنائی پر نغمہ، یہ صبح نو کا سورج ہے یا شوخ سبیحہ کا چہرہ۔ ممی یعنی سبیحہ اور ڈیڈی یعنی رفعت سروش بمبئی اور پھر دلی کی ادبی سرگرمیوں کا ایک اہم حصہ تھے۔ ممی کی شخصیت ہی کچھ ایسی تھی کہ جس کمرے میں داخل ہو جائے وہ کمرہ روشن ہو جائے۔ ڈیڈی کی سب سے اچھی دوست اور سب سے بڑی کرٹک تھی۔ جناب رفعت سروش جو کچھ بھی لکھتے تھے سب سے پہلے ممی کو ہی سناتے تھے۔ شاعری میں جتنے بھی تجربے ہو سکتے ہیں وہ رفعت سروش نے کیے ہیں۔ انہوں نے نہ صرف شاعری کی بلکہ ڈرامے، اوپرا، افسانے، تنقیدی کتابیں، اخباروں میں کالم، طویل نظمیں، خود نوش، ریڈیائی فیچر اور منظوم ڈرامے، یوں کہیے کہ ہر گوشے میں تباہ آزمائی کی۔ انہوں نے کتابوں کے تراجم بھی کیے۔ ظاہر سی بات ہے کہ اتنے عظیم تخلیق کار کے ہر پہلو پہ ایک ساتھ نظر ڈالنا مشکل ہی نہیں ناممکن ہے۔ ان کی 56 کتابوں میں سب سے پہلے شائع ہوئی وادی گل، پھر ذکر اس پریوش کا، عروج آدم، پھر تو ایک لمبا سلسلہ شروع ہو گیا جہاں آرا، پروین رائے، ڈگر پنگھٹ کی براڈ کاسٹنگ، آل انڈیا ریڈیو، خان وادہ نور، پانی پت، ادب شناسی، فغان دلی، کرب تنہائی، پتا پتا، بوٹا بوٹا، بمبئی کی بزمہ رائیاں اور بستی نہیں یہ دلی ہے، سب کتابوں کے نام لینے میں تو سارا وقت ہی گزر جائے گا۔ رفعت سروش کی ایک نظم ہے آئینہ خانہ، اس میں ایک جھلک ان کی زندگی کی ملتی ہے۔ طویل نظم ہے، کچھ حصہ پڑھتی ہوں۔ کچے گھر کے دیواروں در، آغوش مادر کی صورت، ایک تاک میں مٹی کا دیپک، خاموش محبت کی مورت، وہ آخر شب کا سناٹا، وہ چکی کا شیریں نغمہ، لہراتا ہوا تاریکی میں وہ ماں کی مشقت کا سایہ۔ کچھ حصہ چھوڑتی ہوں۔ نفرت اور طنز کے تیروں کی بارش اور ایک ننھا بچہ، نفرت اور طنز کے تیروں کی بارش اور ایک ننھا بچہ، بچے کا دل نازک شیشہ، بچہ الفت کا سر چشمہ۔ سہمے سہمے بچپن کے دن، راتیں ویران جوانی کی۔ دوست، آپ کو اندازہ تو ہو گیا ہوگا کہ اس دور میں کیا چل رہا تھا رفعت سروش کی زندگی میں۔ بہت کم عمر میں ہی کامیاب شاعری کرنے لگے تھے اور ان کا کلام اس زمانے کے مشہور رسالوں میں چھپنے کی وجہ سے انہیں کافی شہرت بھی حاصل ہو گئی تھی۔ 16-17 سال کی عمر میں نگینے سے دلی اور پھر بمبئی۔ دلی میں 1945 میں مجاز سے ان کی بہت قربت تھی، اتنی زیادہ کہ بہت سا وقت ساتھ میں گزارتے تھے۔ ایک دن مجاز نے ان کی بہت سی نظمیں ایک ساتھ سنی اور کہا کہ رفعت، تم میری ریسرچ ہو۔ 2026 ایک اہم سال ہے، ہم آل انڈیا ریڈیو سے براڈ کاسٹنگ کے 90 سال منا رہے ہیں۔ اس سالگرہ کے ساتھ ساتھ دنیا بھر میں
उर्दू समझने वाले लोग निफसरोश की सेंटेनरी जुबली यानी 100 साल का जश्न मना रहे हैं। 5 जून 1945 निफसरोश महज 19 साल के थे पहुंच गए मुंबई अपने बचपन के ख्वाबों की नगरी में। मजाज ने अली सदात जाफरी के नाम एक तारुफी खत दे दिया था और फिर उन्होंने बहुत से दिग्गजों से निफसरोश की मुलाकात करवाई जिनमें थे डॉक्टर कुंवर मोहम्मद अशरफ, प्रेम धवन, अख्तर उल ईमान वगैरह वगैरह। इन सबसे दोस्ती हो गई। हबीब तनवीर उस जमाने में ऑल इंडिया रेडियो में स्टाफ आर्टिस्ट थे। उन्होंने रिफसरोश की नज्म मदावा किसी रिसाले में पढ़ी, पसंद आई और उसकी तारीफ उन्होंने सैयदुल्वकार बुखारी साहब जो उस जमाने में मुंबई रेडियो के सरबराह थे उनसे की। उन्होंने अगले ही दिन कहा कि लड़के को बुलवाओ। 24 दिसंबर 1945 को हबीब तनवीर रिफसरोश को अपने साथ ऑल इंडिया रेडियो बम्बई ले गए और उन्हें वेटिंग रूम में छोड़ के वो अपने कमरे में चले गए। जरा देर बाद बुखारी साहब वहां आए और बिना किसी तारुफ के रिफसरोश से बातचीत शुरू कर दी। रिफसरोश ने अपनी खुदनविश में लिखा है और मैं पढ़ती हूँ उसमें से, बुखारी साहब बातों के बादशाह, उन्होंने मेरे जहन को खंगाल डाला, अदब के नए माहौल पर बातचीत की, शायरी के बारे में मेरा नजरिया मालूम किया, मेरे रहन सहन वगैरह के बारे में पूछा और ये बाकायदा इंटरव्यू लेने के बाद बोले, रेडियो स्टेशन में नौकरी करोगे? मैं उनकी जादुई शख्सियत से रोब में आ चुका था और इनकार की हिम्मत ही नहीं कर सकता था। उस जमाने में रेडियो स्टेशन की नौकरी बड़ी इज्जत की बात थी। मैंने हामी भरी तो हुक्म हुआ कि कल ही आ जाओ। बुखारी साहब ने खुद रिफसरोश को ब्रॉडकास्टिंग की बारीकियां समझाई और अगले दिन 26 दिसंबर 1945 को रिफसरोश रेडियो स्टेशन की सीढ़ियां चढ़ गए और इस बार में रिफत से 31 जनवरी 1984 को जब वो 58 साल के हुए और रिटायरमेंट का परवाना उनके हाथ में आया तभी उतरे। दोस्त बातें तो बहुत हैं। रिफत सरोश ने बम्बई स्टेशन पर ड्रामे, फीचर, विमेंस प्रोग्राम और बहुत से प्रोग्रामों की बागडोर संभाली। वक्त गुजरता गया। विविध भारती शुरू करना था। उसके 2-3 बानी थे जिनमें से एक थे रिफत सरोश। 1958 में बम्बई से तबादला दिल्ली हो गया। कुछ अरसे बाद गालिबन 1960-64 के दरमियान वो उर्दू मजलिस ऑल इंडिया रेडियो दिल्ली के प्रोग्राम के प्रोड्यूसर हो गए। बागडोर संभाली। रोजाना आधे घंटे का प्रोग्राम बहुत मशहूर हुआ। तकरीबन 20-25 साल तक यूं समझिए कि रिफत सरोश माने उर्दू मजलिस और उर्दू मजलिस माने रिफत सरोश। खुदा इज्जत देता है, खुदा जिल्लत देता है। रिफत सरोश को खुदा ने बहुत नवाजा है। उनके एजाजात की फहरिस्त तवील है। उनमें से कुछ हैं सोवियत लैंड नेहरू अवार्ड, गालिब इंस्टीट्यूट का हम सब गालिब अवार्ड जो कि ड्रामा के लिए दिया जाता है, इकबाल सम्मान जो कि उर्दू शायरी का सबसे बड़ा अवार्ड है, साहित्य एकेडमी अवार्ड और उनकी अक्सर व बेशतर किताबों पर कोई ना कोई अवार्ड जरूर मिला है। रिफत सरोश पर तहकीक यानी रिसर्च भी हो चुकी है उनकी जिंदगी में ही, एक नहीं 3। उनका कुछ कलाम स्कूल की किताबों में भी पढ़ाया जाता है। हर खूबसूरत लम्हा इख्तिताम पजीर होता है मगर वह हसीन यादें छोड़ जाता है। मैंने भी होश संभालते ही ब्रॉडकास्टिंग शुरू कर दी। 22 साल बाकायदा ऑल इंडिया रेडियो में नौकरी की और अब भी ब्रॉडकास्ट मीडिया एजुकेटर हूँ, ब्रॉडकास्टिंग पढ़ाती हूँ। हालांकि यूनियन पब्लिक सर्विस कमीशन से ऑल इंडिया रेडियो में मेरा सिलेक्शन इंग्लिश प्रोग्राम्स के लिए हुआ था और वही किया मगर 2 साल उर्दू मजलिस का एडिशनल चार्ज संभाला और बहुत कुछ सीखा। मैं खत्म करूंगी रिफत सरोश की एक नज्म से कि रात ढलने लगी नींद आने लगी, रात ढलने लगी नींद आने लगी,
उंगलियों से कलम छूट जाने